Times Gorkha Radio. Gorkha Radio. यो छोटो विश्राम पश्चात यहाँहरू सबै सबै सबैलाई स्वागत गर्दै मैले यहाँ एउटा गीत राख्न लागे. लता मङ्गेशकर र किशोर कुमारको आवाजमा रहेको छ चलचित्र रकी को गीत हो यो, क्या यही प्यार है. हजुर श्रोताहरू, यो मिठो सुमधुर गीत, गीत सङ्गीतमा प्यारकै कुरा हुन्छ, मायाकै कुरा हुन्छ, होइन त श्रोताहरू? मिलनका बिछोडका कुराहरू हुन्छन् र अबको प्रस्तुतिमा प्यारको कुरा छ श्रोताहरू. क्या यही प्यार है भनेर एकाअर्कामा लता मङ्गेशकर र किशोर कुमार चलचित्र रकीबाट.

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव, यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 016।

8302535 साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।